0: پروگرام کے از کی شمارک وقت ووت ان انشاء اللہ تعالیٰ سپدو بیت تہندس خدمت اندر حاضر از دیو پروگرام کس میزبان مبشر فائس اجازت تھی تو خدا سوال
1: سمین تھی سو پروگرام بوزان صبح گاہے یہ آکاشوانی سری نگر آکاشوانی سری نگر کی آواز 6:55 ہو رہے ہیں اب آکاشوانی دلی سے سماچار نشر ہوں گے
2: आकाशवाणी संप्रति वार्ताः श्रूयन्ताम् प्रवाचिका निधि झा। अथ वार्ताः। प्रधानमंत्री नरेंद्र मोदी स्वच्छ भारत अभियानम् 2.0 इत्यस्य प्रभावपूर्ण क्रियान्वयनस्य आवश्यकतामुद्दिश्य सबलं प्रोक्तवान् यत् अभियानम् आधारभूत संरचना निर्माणमतिक्रम्य नियमित निरीक्षणेन नागरिक सहभागितया अथ विभिन्न हितधारकाणां समन्वयेन मापन योग्य परिमाणान् सुनिश्चितम्।

0: ગમી ભાઈ સ્પન પ્રોગ્રામ ભોજાન. પ્રોગ્રામિક પ્રોડ્યુસર છે વસીમ ફારૂક. ઈશુ આકાશવાણી હોંદો શ્રીનગર સ્ટેશન સૈનિસ દુઈમી સેલાનિસ પ્રેરિયો. એ આકાશવાણી શ્રીનગર કી આવાજ હૈ. સાત બજ રહે હૈ. આઈએ અશફાક લોન સે આજ કા શહેરબીન સુનતે હૈ.
1: આકાશવાણી શ્રીનગર. अपनी घड़ियां मिलाइए, शेरबीन टाइम शाम के 7 बजे हैं.
2: प्रोग्राम शेरबीन आप तक पहुंचाने में हमारे साथ ताउन कर रहे हैं खैबर सीमेंट. मजबूती और पायदारी की जमानत खैबर सीमेंट. अपनी तामीरात दिल से बनाइए.
1: शेरबीन के समीन को अशफाक लोन का सलाम पहुंचे. آج کے خاص موضوعات ہیں: جموں اور کٹھوا میں شدید گرمی سے لوگ بے حال، تاہم ہلکی بہتری کا امکان. ڈوڈا اور کشتواڑ میں میونسپل کمیٹیوں کی کارگزاری ناقص. کلگام ضلع کے کچھ علاقوں میں 2014 کے بعد سے بازآبادکاری کا عمل معلق. اور اردو کے نامور شاعر ڈاکٹر بشیر بدر کا انتقال. موضوعات کی تفصیل ذرا دیر بعد.
3: محبت وہی جو دل سے ہو، بات وہی جو دل سے کہی جائے، دوست وہی پکا جو دل سے ساتھ نبھائے، رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے. دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے، دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے. اس لیے خیبر سیمنٹ کا ذرہ ذرہ دل سے بنا ہے. خیبر سیمنٹ، دل سے بناؤ.
4: سنو نا، سوچ رہا ہوں اپنا بزنس کیوں نہ بڑھا لوں.
5: تو روکا کس نے؟
4: روکا تو کسی نے نہیں، پر سمجھ نہیں آ رہا کہ مدد کس سے مانگوں.
5: مجھ سے؟
4: تم سے؟ تو اچھا بتاؤ پھر.
5: آکاش وانی ہے نا، میں نے سنا ہے اس کا نیٹ ورک دیش بھر میں پھیلا ہے.
4: پر اس سے میرا کیا فائدہ؟
5: دیکھو فائدہ ہے، جس شہر میں چاہو وگیاپن کی مدد سے اپبھوکتاؤں تک پہنچ جاؤ.
4: پر اب یہ بھی تو بتا دو کہ آکاش وانی سے سمپرک کیسے کروں.
5: بہت آسان ہے، میں بتاتی ہوں. نمبر نوٹ کرو:
6: 9018074333.
7: होली का ना अलग ही मजा है. लोरी ना मिठाई खाओ.
8: वाह, इसका स्वाद तो बड़ा ही अच्छा है.
7: नहीं, मैं जो मिठाई लेके आई उसमें ऐसा स्वाद क्यों नहीं आ रहा?
9: सावधान रहना रीना, त्योहारों के समय मिठाइयों में मिलावट की संभावना बहुत अधिक होती है. इससे हमारी और हमारी फैमिली की सेहत खराब हो सकती है.
7: अच्छा भाभी.
9: और हाँ, मिठाई खरीदने से पहले ये जरूर जांच ले कि दुकानदार के पास फूड लाइसेंस हो. अगर किसी भी खाद्य पदार्थ में मिलावट की शंका हो तो राज्य खाद्य संरक्षा आयुक्त के कार्यालय में शिकायत कर सकती है.

0: سمعین، ریڈیو دھیمی آواز میں سنیے، ہو سکتا ہے کہ آپ کے آس پڑوس میں کوئی شخص بیمار ہو یا کوئی طالب علم تعلیم حاصل کرنے میں مشغول ہو۔ گیارہ بج رہے ہیں، آئیے آکاش وانی دلی سے ہندی اور انگریزی میں خبریں سماعت کرتے ہیں۔
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं अरुण कुमार। गृह मंत्री अमित शाह ने देश से प्रत्येक घुसपैठिए की पहचान कर निर्वासित करने की सरकार की दृढ़ प्रतिबद्धता दोहराई है। गुजरात के गांधीनगर में आज 300